0: خطہ جنوب کی مضبوط آواز بنا ہوا ہے. پیش ہے فرانس کے نیس سے ہمارے نمائندے کی خصوصی رپورٹ.
1: فرینچ ریویرا شہر نیس میں آج شام وزیر اعظم نریندر مودی کے استقبال کے لیے پوری طرح تیاریاں ہیں, جہاں اس سال کی سب سے اہم سفارتی ملاقاتوں میں سے ایک ملاقات ہونے والی ہے. آج شام وزیر اعظم مودی ہوٹل پہنچیں گے, جہاں وہ جنوبی فرانس کی بھارتی برادری کی جانب سے منعقد کمیونٹی ضیافت میں شرکت کریں گے. وزیر اعظم مودی فرانس کے صدر ایمانوئل میکرون کے ساتھ پیلیس دس ایکسپوزیشنز دی نیس میں بھارت کی اہم اختراعی نمائش بھارت انوویٹس کا افتتاح کریں گے. اس دوران فرانس اور دنیا بھر سے 120 سے زیادہ بھارتی اسٹارٹ اپس اور کمپنیاں, سرکردہ سرمایہ کار اور صنعتی رہنما یکجا ہوں گے. اس نمائش کے دوران ڈیپ ٹیک, مصنوعی ذہانت اور انٹرپرینورشپ کے لیے بھارت کو عالمی مقام کے طور پر پیش کیا جائے گا. فرانس کے شہر نیس سے شیلیش مینن کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسلم بیگ.
0: وزیر اعظم نریندر مودی 14 سے 16 جون تک سلوواک جمہوریہ کا دورہ کریں گے. پیش ہے برتسلاوا سے ہمارے خصوصی نمائندے کی ایک رپورٹ.
2: سلوواک جمہوریہ کی راجدھانی براٹسلاوا بھارتی وزیراعظم کے پہلے دورے کے لیے تیار ہے. اپنے دورے میں وزیراعظم نریندر مودی سلوواکیہ کے وزیراعظم فیکو سے بات چیت کریں گے اور تعاون کے نئے امکانات تلاش کریں گے. اس دوران وزیراعظم مودی سلوواکیہ کے صدر پلے گرینی سے بھی ملیں گے. وزیراعظم کا سرکاری دورہ اہمیت کا حامل ہے کیونکہ دونوں ملکوں کے درمیان باہمی تجارت میں لگاتار اضافہ ہو رہا ہے اور یہ سال 2024 کے 1 ارب امریکی ڈالر سے بڑھ کر گزشتہ سال 1.8 ارب امریکی ڈالر ہو گئی. یہ دورہ یورپی یونین رکن ممالک کے ساتھ تعاون کو مضبوط کرنے کے بھارت کے عہد کو مزید تقویت دے گا. سلوواک جمہوریہ کے براٹسلاوا سے سی ایم پلورسی کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں مجیب اختر.
0: صدر جمہوریہ دروپدی مرمو آج دہرادون کی انڈین ملٹری اکیڈمی کی پاسنگ آؤٹ پریڈ کا جائزہ لیں گی. اس سال کی پاسنگ آؤٹ پریڈ تاریخی اہمیت کی حامل رہے گی کیونکہ پہلی مرتبہ خواتین کیڈیٹس مرد کیڈیٹس کے ساتھ مارچ کریں گی. اس عظیم و شان تقریب میں 500 سے زیادہ مرد اور خواتین کیڈیٹس بھارتی فوج میں افسر کے طور پر کمیشن لینے کے لیے آخری قدم اٹھائیں گے. انڈین ملٹری اکیڈمی کی پاسنگ آؤٹ پریڈ محض ایک فوجی روایت نہیں ہوتی, بلکہ یہ ملک کی خدمت کے جذبے سے سرشار نوجوان افسران کے نئے سفر کے آغاز کی علامت بھی ہوتی ہے. وزیر دفاع راجناتھ سنگھ نے آج دفاعی تحقیق و ترقی کی تنظیم ڈی آر ڈی او کو پروازوں کے لگاتار 3 کامیاب تجربوں پر مبارکباد دی ہے, جسے زیادہ دوری کے بیلسٹک میزائل اور اوسط دوری والے بحری جہاز شکن صلاحیت پر وار کرنے والے کثیر سطحی دفاعی نظام کا مظاہرہ ہوتا ہے. سوشل میڈیا پوسٹ میں وزیر موصف نے کہا کہ ان تجربوں سے بھارت ان ملکوں میں شامل ہو گیا ہے جن کے پاس بین بر اعظمی بیلسٹک میزائل تک بیلسٹک میزائلوں کو کام میں لانے کی صلاحیت موجود ہے. جناب سنگھ نے کہا کہ ڈی آر ڈی او نے ایم ٹیکنالوجی کے ساتھ کامیابی کا اظہار کیا ہے, جس سے دشمن کی طرف سے مختلف خطروں سے نمٹنے والی ملک کی دفاعی صلاحیتوں میں اضافہ ہوتا ہے. انہوں نے کہا کہ اس تجربے میں کثیر سطحی والی بیلسٹک میزائل دفاعی صلاحیت اور دشمن کے ہتھیاروں کو فضا میں ہی کامیابی کے ساتھ مار گرانے کی نمائش کی گئی. وزیر موصف نے کہا کہ یہ نظام میزائلوں کے ابھرتے ہوئے خطروں سے نمٹنے کے لیے تازہ ترین ٹیکنالوجی کا استعمال کرتے ہوئے تیار کیا گیا ہے. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے امریکہ کے وزیر خارجہ مارکو روبیو سے بات کی اور امریکی بحریہ کے ذریعے خلیج میں کیے گئے ان حملوں پر سخت احتجاج درج کرایا جن میں 3 بھارتی ملاحوں کی موت ہو گئی تھی. ایکس پر اپنی پوسٹ میں ڈاکٹر جے شنکر نے کہا کہ تجارتی بحری جہازوں پر اس طرح کی جان لیوا کارروائیوں کو صحیح نہیں ٹھہرایا جا سکتا. عمان کے ساحل کے قریب پلاؤ کے جھنڈے والے ٹینکر ایم ٹی سیٹابیلو پر امریکی حملے میں عملے کے 3 اراکین کی موت کے کچھ دنوں بعد یہ بات چیت ہوئی ہے. یہ حملے نئی دلی کے سخت رد عمل کی وجہ بنے ہیں. بحری جہاز کے حملے میں 24 بھارتی شامل تھے, جن میں سے 21 افراد کو بچا لیا گیا, جبکہ دیگر 3 ملاح پہلے لاپتہ قرار دیے گئے اور بعد میں ان کی موت کی تصدیق ہو گئی. اس واقعے کے بعد بھارت نے واشنگٹن کے ساتھ اپنا سخت احتجاج درج کرایا اور نئی دلی میں امریکہ کے شوز ڈی افیئرز کو طلب کیا. وزارت خارجہ نے کہا کہ اس نے شہری جہاز رانی کے خلاف جان لیوا طاقت کے استعمال پر گہری تشویش کا اظہار کیا ہے. وزارت خارجہ نے مزید کہا کہ تجارتی بحری جہازوں پر حملے بین الاقوامی بحری تجارت کی سیفٹی, سلامتی اور استحکام کی اہمیت کو کم کرتے ہیں. اس سے پہلے وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے کہا تھا کہ عملے کے بھارتی افراد کو لے جا رہے مرچنٹ جہازوں پر حملے فوری طور پر روکے جانے چاہیے. جناب جیسوال نے خطے میں امن و استحکام کی جلد واپسی کو یقینی بنانے کے لیے بات چیت اور سفارتکاری کی اپیل کی ہے. بھارت اور بنگلہ دیش نے بھارت بنگلہ دیش سرحد پر امن و سکون اور استحکام برقرار رکھنے کے تئیں اپنے عزم کو دہرایا ہے. بھارت کی بارڈر سیکیورٹی فورس और बांग्लादेश की बॉर्डर गार्ड बांग्लादेश के दरमियान नई दिल्ली के बीएसएफ हेडक्वार्टर में 8 से 11 जून तक डायरेक्टर जनरल सतह की 57वीं बॉर्डर कोऑर्डिनेशन कॉन्फ्रेंस मुनाकिद हुई। इस कॉन्फ्रेंस ने सरहद की मौजूदा सूरत हाल का जायजा लेने और सरहदी सलामती और सरहदी इंतजाम से मुतालिक बाहमी तशवीश के मौजूदात पर तबादला ख्याल के लिए अहम प्लेटफार्म फराहम किया। कॉन्फ्रेंस के दौरान फरीकैन तालमेल पर मबनी गश्त, चौकसी बढ़ाने, हकीकी वक्त में मालूमात के तबादले और सरहद पार जरायम नेटवर्क्स के खिलाफ मुश्तरका कोशिशों को तेज करने से मुत्तफिक हो गए हैं। वजीर दिफा राजनाथ सिंह ने कहा है कि ऑपरेशन सिंदूर के दौरान स्वदेशी तर्ज के मिजाइल निजाम की गैर मामूली कारकर्दगी से भारतीय दिफाई तहकीक और तैयारी इको निजाम की बढ़ती ताकत का इजहार होता है। वजीर दिफा ने हैदराबाद के डॉ एपीजे अब्दुल कलाम मिजाइल कॉम्प्लेक्स के हिस्से के तौर पर डीआरडीओ डीआरडीएल में जदीद तरीन हथियारों के निजाम की इमारत का इफ्तिताह करते हुए ये बात कही। इस दौरान उन्होंने कहा कि डीआरडीओ की जानिब से तैयार करदा निजाम जैसे आकाश और ब्रह्मोस ने आलमी दिफाई टेक्नोलॉजी इको निजाम में मुकाबला आरई की भारतीय सलाहियत का मुजाहिरा किया है।
3: आजादी के बाद कुछ ऐसे प्रिंसली स्टेट थे जिनके शासक भारत में आने से मना कर रहे। शुरुआत में सरदार पटेल ने बातचीत के माध्यम से उन्हें समझाने की कोशिश की, लेकिन जब बातचीत से हल नहीं निकला तो उन्होंने बलपूर्वक उन प्रिंसली स्टेट्स का भारत में विलय कराया। हमारी सरकार भी इसी नीति पर चल रही है। ऑपरेशन सिंदूर से हमने दुनिया को बता दिया, शांति और सद्भावना की भाषा नहीं समझने वाले लोगों को हम उसी की भाषा में जवाब देना जानते हैं जो उनकी आदत है।
0: वजीर दिफा ने तेजी से बढ़ती आलमी गैर यकीनी सूरत हाल और इर्तका पजीर जंगी हरबों की नौयत के पस मंजर में कौमी सलामती मफादात की हिफाजत के लिए लचकदारियत और जंग से बाज रखने की सलाहियत हासिल करने की अहमियत पर जोर दिया। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। ट्रंप इंतजामिया ने कहा है कि वह एक वसीतर न्यूक्लियाई माहदे के तौर पर ईरान में न्यूक्लियाई ताउन के सिविल प्रोग्राम को तस्लीम करने के लिए तैयार है, बशर्ते कि ईरान अपने वो बुनियादी ढांचा मुनहदिम कर दे जिससे वो न्यूक्लियाई हथियार बना सकता है। ये वजाहत कल एक सीनियर इंतजामी अफसर ने की जिसमें एक मुजवजा अमरीका ईरान न्यूक्लियाई माहदे की तफसीलात बताई गई हैं। अफसर ने बताया कि इस माहदे पर महज चंद रोज में ही दस्तखत किए जा सकते हैं। रेलवे के वजीर अश्विनी वैष्णव ने रेलवे रिक्रूटमेंट बोर्ड आरआरबी के तकरारात से मुतालिक तरीक़ेकार का जायजा लेने के लिए भारतीय रेलवे के सीनियर अफसरान के साथ कल आला सतही जायजा मीटिंग मुनाकिद की। मीटिंग के दौरान जनाब वैष्णव ने ज्यादा शफाफ, दुरुस्त और टेक्नोलॉजी पर मबनी निजाम की जरूरत पर जोर दिया। उन्होंने महकमा जाती इम्तहान की कम्प्यूटर बेस्ड टेस्ट सीबीटी मोड की जानी मुंतकली की पेशरफ्त का भी जायजा लिया और कहा कि तकरारात के अमल को तेज रफ्तार, मौसर और उम्मीदवारों के लिए आसान बनाने के लिए और ज्यादा टैबलेट पर मबनी इम्तिहानात मुतारिफ कराए जाने चाहिए। भारत में वजीर आजम नरेंद्र मोदी की दूरंदेश क्यादत में पिछले 12 साल के दौरान सबका साथ, सबका विकास, सबका विश्वास और सबका प्रयास उसूलों के तहत काबिल जिक्र तब्दीलियां हुई हैं। आकाशवाणी का खबरों का शोभा आपके लिए 12 साल विश्वास के, विकास के, जन कल्याण के उन्वान से एक खसूसी फीचर पेश कर रहा है। आज हम मुल्क के सकाफती विरसे को मुस्तहकम बनाने और इसका जश्न मनाने के लिए हुकूमत की जानिब से किए जा रहे इकदाम का जिक्र कर रहे हैं। पेश है एक रिपोर्ट।
1: पिछले 12 साल में भारत का सकाफती सफर काफी तेज रफ्तार रहा और यह सफर भारत की रवायतों से वाबस्ता नीज दुनिया के लिए काबिले दीद है। काशी विश्वनाथ राहदारी महाकाल लोक प्रोजेक्ट, मां कामाख्या मंदिर की तजदीद, जूना सोमनाथ मंदिर की तामीर नो और अयोध्या में राम मंदिर का कयाम मोदी हुकूमत के काबिले जिक्र इकदाम हैं। इनमें एक कदम म्यूजियम ग्रांट स्कीम और सकाफती का कारकर्दगी नीज पैदावार से मुतालिक ग्रांट स्कीम भी है। इन स्कीमों से भारत के तहजीबी विरसे को तहफ़ देने में मदद मिली है और साथ ही साथ सकाफती तख्लीक और समाज के निचले तबके की इसमें शिरकत काबिल जिक्र है। ड्रामे से वाबस्ता यूनियन सोरखाइम्बम शरद चंद्र ने हुकूमत के तई इजहार तशक्कुर किया कि उसने बड़े माली फ्रेमवर्क के जरिए खित्ते के फनून लतीफा को मजीद मुस्तकम बनाया। आज भारत की ये मालामाल सकाफत न सिर्फ मुल्क में अपने जलवे बखेर रही है बल्कि उसकी रोशनी दुनिया भर में फैल रही है। न्यूज डेस्क से अमन यादव की रिपोर्ट के साथ खबरनामे के लिए मैं असलम बेग।
0: बैडमिंटन में ऑस्ट्रेलियन ओपन के खवातीन के सिंगल्स के सेमीफाइनल में आज सिडनी में भारत की पीवी सिंधु का मुकाबला आलमी चैंपियन जापान की अकाने यामागुची से होगा। फीफा आलमी कप में अमरीका ने पैराग्वे को 4-1 से हरा दिया। मैच की शुरुआत से अमरीका मुकाबले पर हावी रहा। खेल शुरू होने के सिर्फ 6 मिनट बाद पैराग्वे के खिलाड़ी डेमियन बोबोडुइला ने गलती से अपने ही गोल पोस्ट में गोल कर दिया। कुछ देर बाद पैराग्वे के डिफेंडर